0: हबीब,
1: वही तो है जो तुमको अपनी निशानियां दिखाता है और तुम पर आसमान से रिज्क उतारता है, और नसीहत तो वही पकड़ता है जो उसकी तरफ रुजू करता है।
0: فَادْعُوا اللَّهَ مُخْلِصِينَ لَهُ الدِّينَ وَلَوْ كَرِهَ الْكَافِرُونَ
1: تو خدا کی عبادت کو خالص کر کر اسی کو پکارو اگرچہ کافر برا ہی مانے۔

0: یہ آواز ہے لاہور کی، لاہور کی یہ آواز ہے یو سی پی کی، یو سی پی کی، تو سنتے رہیے ایف ایم 92.6 یو سی پی کی دنیا۔
1: ویلکم بیک ایوری ون، آپ سن رہے ہیں ایف ایم 92.6 یو سی پی کی دنیا۔ تو ابھی آج فیکلٹی آور میں ہم ڈسکس کر رہے ہیں انجینئرنگ انڈسٹری کچھ aspects. میرا نام ہے ڈاکٹر فیصل توسی، ہمارے ساتھ موجود ہیں پروفیسر جلیل مرزا، اینڈ وی آر ڈسکسنگ دی انجینئرنگ انڈسٹری۔ تو جلیل صاحب، ابھی ہم بات کر رہے تھے اس وقت، یعنی کہ آج سے کو 30 سال پہلے کے نیٹورکس اور اب کے نیٹورکس، جس میں کتنا فرق آ گیا ہے۔ ہمارے ینگر لسنرز کو شاید دونوں کا فرق بھی نہیں پتا کہ پہلے کس قسم کے ٹیکنالوجی استعمال ہوتے تھے۔ بٹ لیٹس موو آن ٹو ادر انڈسٹریز۔ سو فار ایگزامپل، اگر کوئی اسٹوڈنٹ اگر گریجویٹ کر جائے ود اے بیچلرز ڈگری ان الیکٹریکل انجینئرنگ یا پھر میکینیکل انجینئرنگ فار ایگزامپل، تو کس قسم کی انڈسٹری میں وہ جاب کے لیے اپلائی کر سکتا ہے؟
2: یہ بڑا انٹرسٹنگ کوسچن ہے اس پوائنٹ آف ویو سے کہ یہاں جو اس وقت ہماری پاکستانی انجینئرنگ اسٹوڈنٹ کے ساتھ ایک ڈلیما ہے نا، وہ یہ ہے کہ ان کو یہ پتہ ہی نہیں ہے کہ ہماری جاب کہاں کہاں اویلیبل ہے۔
1: بالکل،
2: دس از انفارچونیٹ کہ ان کو یہ آئیڈیا ہی نہیں ہے۔ وہ صرف ایک کنونشنل انجینئر، الیکٹریکل ہو، مکینیکل ہو یا سول انجینئر ہو، اس سے اگر پوچھا جائے نا کہ بھائی تم کس کہاں جاب کرنا پسند کرو گے، تو اس کو گنے چنے چند نام پتا ہوتے ہیں کہ جی ہم نے این ٹی ڈی سی میں جاب کرنی ہے، چاہے وہ مکینیکل ہے، سول ہے، الیکٹریکل، کیونکہ یہ تینوں کے تینوں ایسی یہ ڈگریز ہیں جو این ٹی ڈی سی میں یعنی تینوں اویلیبل ہیں، تینوں کے لیے جابز اویلیبل ہیں۔ یا وہ کہیں گے جی ہم لیسکو، جیسکو، فیسکو یا کے الیکٹرک یا یہ جو وابڈا، اس طرح کی وہ باتیں کرتے ہیں کہ جی ہم اس ایریے میں جائیں گے۔ دوسرا یہ ہے کہ اس آڈینس کو تھوڑا سا وہ کوئی ٹیلی کام کے ایریے میں یا الیکٹرانکس کمپیوٹر کے ایریے میں اگر اس نے ڈگری کی ہے، اسپیشلائزیشن کی ہے، تو وہ زیادہ سے زیادہ جمپ کرے گا، تو وہ کہے گا جی ہم سیل فون کمپنیز میں چلے جائیں گے، ہم پی ٹی سی ایل میں چلے جائیں گے، اینڈ دیٹس اٹ۔ یہ ایک چھوٹی سی دنیا انہوں نے اپنے ذہن میں بنائی ہوئی ہے، لیکن یہ ساری کی ساری انڈسٹری کا 5% بھی نہیں ہے۔
1: بالکل،
2: آج میں آپ کو بتاؤں گا کہ یہ جو میں نے بات کی ہے، جو اسٹوڈنٹ کو جن چیزوں کا نالج ہے، وہ 5% انڈسٹری کو بھی انڈرسٹینڈ نہیں کر پا رہے، لیکن ایکچوئل جو اسکوپ ہے وہ تو بہت وسیع اسکوپ ہے۔ اور اگر میں اسٹیٹس ڈسکس کروں آپ کے ساتھ،
1: جلیل صاحب ضرور آپ وضاحت کریں۔
2: جی میں آپ کے ساتھ اسٹیٹ اگر ڈسکس کروں، میں ابھی بالکل ایسے اسٹیٹ بتاؤں گا جو بالکل رفلی اسٹیٹس ہیں، اور اٹ از بیس آن دی اسٹیٹسٹیکل ڈیٹا آف ایس سی پی، یعنی میں ان کمپنیز کی بات کر رہا ہوں جو کمپنیاں رجسٹرڈ کمپنیز ہیں۔ ان میں کوئی وہ کمپنی شامل نہیں ہے جو لوکل گورنمنٹ میں یا لوکل اتھارٹیز میں رجسٹرڈ ہے، یہ نیشن وائز رجسٹریشن کی میں بات کر رہا ہوں۔ تو یہاں ہمارا اگر ڈیٹا اگر ہم دیکھیں تو ہمارے پاس تقریباً 27,000 کمپنی ہیں پاکستان کے اندر، چل رہی ہیں، سروس دے رہی ہیں، پروڈکشن دے رہی ہیں، اور وہ یعنی پروڈیوس کر رہی ہیں۔
1: یہ کمپنیز ہیں اور جسٹ پارٹ آف دی کمپنیز، پارٹ آف دی انجینئرنگ انڈسٹری؟
2: یہ انجینئرنگ انڈسٹری،
1: ٹھیک ہے۔
2: اور ان میں ظاہر ہے کچھ ایسی، دیکھیں میں جب میں ہم جو ڈسکشن کر رہے ہیں وہ شاید انجینئرس کے لیے کر رہے ہیں۔
1: بالکل،
2: تو انجینئر ایک ایسی اینٹیٹی ہے جس کو بینکوں میں بھی، فنانس سیکٹر میں بھی ضرورت ہوتی ہے انجینئرز کی، اور پرائیویٹ کسی بھی سیکٹر میں آپ چلے جائیں وہاں انجینئرز جو ہے نا، اگر ٹرانسپورٹیشن کا سیکٹر لیں گے تو وہاں بھی آپ کو انجینئرز ملیں گے۔ ابھی مثلا لاہور میں ہمارے پاس اورنج ٹرین چل رہی ہے، تو یہاں اس اورنج ٹرین کو چلانے کے لیے 90% انجینئر ہیں، 10% جو ہے وہ اسٹاف ہے جو یعنی اس کا ایڈمنسٹریٹو اسٹاف کہہ لیں۔
1: تو جلیل صاحب، اگر 27,000 کمپنیز رجسٹرڈ ہیں انجینئرنگ کمپنیز، تو ان کے پھر انجینئرز کو ہائر کرنے کی اینوئل ڈیمانڈ کتنی ہوگی؟
2: دیکھیں جی، میں بڑا بہت رفلی اور بڑا سٹریٹ فارورڈ سا آنسر ہے، آپ تھوڑا سا سوچیں کہ ایک کمپنی جو کہ 15,000-20,000 یا 5,000-6,000 لوگوں کو جاب دے رہی ہے، اور اس کے اندر اینولی کتنے لوگ ریٹائر ہوتے ہوں گے اپنی جاب سے، मैं यानी ये एक मैं रफली बात कर रहा हूँ,
1: एक या दो तो हो ही जाते होंगे,
2: एक दो तो आप 5,000 की कंपनी में एक दो तो नहीं रिटायर होते होंगे, इट्स मोर देन दैट, मच मोर देन दैट होते होंगे। तो मैं एक ऐसे ही आपसे एक बात करता हूँ कि अगर हर कंपनी में एक इंजीनियर एनुअली ऐड किया जाए, यानी रिप्लेसमेंट के तौर पे, नया नहीं, कोई मैं ये अज्यूम नहीं कर रहा आपके साथ कि वो कंपनी ग्रो कर रही है और उसको नए इंजीनियर्स की ज़रूरत है, मैं करंट इंजीनियरिंग स्टाफ को लेके मैं बात कर रहा हूँ कि अगर एक कंपनी में एक बंदा रिटायर और उसकी पोस्ट को फिल करने के लिए एक नया इंजीनियर रखे, तो हम तकरीबन 27,000 इंजीनियर पर एनम जो है उनको जॉब दे सकते हैं।
1: जलील साहब, आई एम क्वाइट श्योर कि इतने इंजीनियर्स प्रोड्यूस नहीं हो रहे हैं साल के।
2: एग्जैक्टली
1: तो फिर इसका इंडस्ट्री पे क्या असर होता है?
2: अच्छा, अब मैं थोड़ा सा और वजाहत कर देता हूँ। ये तो हम बात कर रहे हैं बिल्कुल लोकल डिमांड की, और अगर स्टैटिस्टिकल एनालिसिस किया जाए इंडस्ट्री की डिमांड के, तो हमारी लोकल डिमांड कोई 50,000 से 60,000 पर एनम पाकिस्तान की उस इंडस्ट्री को इंजीनियर चाहिए होते हैं जो बिल्कुल इंटेक्टेड है और प्रोड्यूस कर रही है और सर्विस दे रही है। ठीक है, मैं नई इंडस्ट्री नए एडअप की बात नहीं कर रहा, वो एसेंशियल इंडस्ट्री जो पाकिस्तान का कोर बैकबोन है, उसको हर साल जो है अगर एक बंदा भी वो रखे अपना रिप्लेसमेंट के तौर पे, तो हमें 27,000 इंजीनियर जो है ना वो चाहिए होते हैं। लेकिन इसकी जो एक्चुअल डिमांड है वो 2 से 3 इंजीनियर जो हैं अगर हम लगाएं, तो ये 50,000 से 60,000 इंजीनियर हमें सलाना चाहिए होते हैं लोकल पाकिस्तान में। अब उसके बाद आ जाए ओवरसीज इंजीनियर। हमारी एक बहुत बड़ी पाकिस्तान के जो इंजीनियर्स हैं इनकी मिडिल ईस्ट में, सऊदी अरेबिया में, कतर में, दुबई में एक बहुत ज़्यादा डिमांड है इन इंजीनियर्स की। तो और इसके अलावा यूरोप और अमेरिका में भी इन इंजीनियर्स की, पाकिस्तान इंजीनियर्स की बहुत ज़्यादा डिमांड है। और इसकी भी अगर मैं एक क्वांटिटेटिव एनालिसिस करते हुए आपको एक फिगर बताऊं, तो ये 25,000 से 30,000 बंदा हमें ओवरसीज भेजना होता है हर साल। तो ये डिमांड भी अगर दोनों डिमांडों को ऐड करें तो 90,000 इंजीनियर जो है वो हमें हर साल चाहिए। तो हम प्रोड्यूस क्या कर रहे हैं, हम 25,000 से 30,000 इंजीनियर सलाना प्रोड्यूस कर रहे हैं।
1: मेरा ख्याल इससे भी कम,
2: शायद इससे भी कम
1: सिग्निफिकेंटली। तो जी साहब, लेट्स से कि जितनी हमें हमारी सालाना डिमांड है लोकल, लेट्स जस्ट स्टिक विद लोकल फॉर नाउ, तो हम उससे उसके हाफ से भी कम अगर प्रोड्यूस करेंगे, इसका असर किस किस्म का होगा हमारे अपनी लोकल इंजीनियरिंग इंडस्ट्री पे?
2: देखिए जी, आपको शायद पता ही है कि इंजीनियरिंग इंडस्ट्री जो टेक्नोलॉजी का बूम है इस वक्त, टेक्नोलॉजी तमाम इंडस्ट्री को अफेक्ट कर रही है, और टेक्नोलॉजी इतनी तेज़ी से अफेक्ट कर रही है कि हमें अब जो ओल्ड टेक्नोलॉजी को लेके जो इंजीनियर काम कर रहे हैं उन सारे इंजीनियर को आहिस्ता आहिस्ता करके रिप्लेस करना है विद न्यू इंजीनियर्स। अब वो न्यू इंजीनियर्स जो हैं वो लेटेस्ट टेक्नोलॉजी के ऊपर ट्रेंड होंगे और वो जाके उस इंडस्ट्री में अपना काम जब करेंगे तो फिर हमारी इंडस्ट्री बूम करेगी। अदरवाइज शायद मैं आपको एक और फिगर बता दूं कि हमारे यहाँ पाकिस्तान की जो इंडस्ट्री जो ग्रो नहीं कर रही ना, उसकी एक बड़ी वजह ये है कि उसके अंदर नई इनटेक नहीं हो रही। न्यू इनटेक ना होने की वजह से जो नई चीज़ें सीख के बच्चे आ रहे हैं वो एक तो नंबर भी बहुत कम है, और दूसरा ये है कि वो उनके लिए वो जो अपॉर्चुनिटी है उनको पता भी नहीं है कि हमारी अपॉर्चुनिटी कहाँ कहाँ पड़ी हुई। मैं यहाँ आपको थोड़ा सा एक चीज़ और ऐड करना चाहता हूँ कि हमें ये बता देना चाहिए स्टूडेंट को कि हमारा एरिया कौन सा है। हम सिर्फ टेलीकॉम और पावर सेक्टर को लेके एरिया बना के इंजीनियरिंग यहाँ तक ख़त्म कर देते, ये हमारा एरिया नहीं है
1: जी। इस पे ज़रा वज़ाहत
2: जी करें। जी, इस पे मैं आपको एक क्लियर चीज़ बताता हूँ कि पाकिस्तान के अंदर आप देखें कि फूड इंडस्ट्री है, फूड एंड बेवरेज इंडस्ट्री है, ये एक अच्छी खासी बड़ी इंडस्ट्री है जिसमें बड़ी बड़ी प्रोफेशनल बेकरीज भी आ जाती हैं और बहुत बहुत बड़े ह्यूज मैन्युफैक्चरर्स जो आ जाते हैं बड़े, उसमें यानी मल्टीनेशनल कंपनीज भी हैं जिन्होंने इधर फैक्ट्रियाँ लगाई हुई हैं और लोकल कंपनीज भी हैं जिन्होंने फैक्ट्री, और ये बड़े अरसे से यहाँ पाकिस्तान में सर्विस दे रहे हैं, प्रोडक्शन दे रहे हैं और लोगों को यानी प्रोडक्ट्स प्रोवाइड कर रहे हैं। तो ये फूड एंड बीवरेज की मैं बात करता हूँ. उसके बाद आप देखें कि पाकिस्तान की जो बैकबोन इंडस्ट्री है वो टेक्सटाइल इंडस्ट्री है. टेक्सटाइल इंडस्ट्री के अंदर आप यार्न को लेके, उसकी प्रोसेसिंग को लेके, आप कपड़े की प्रोडक्शन से लेके आप रेडीमेड गारमेंट्स तक चले जाए, यानी मीन के इतना बड़ा सेक्टर है, इतना बड़ा सेक्टर है. और उसमें आए दिन जो लेटेस्ट आपकी लूम्स आ रही हैं और जो लेटेस्ट इक्विपमेंट आ रहा है, मशीनें आ रही हैं, वो सारी की सारी अब कंप्यूटराइज आ रही हैं. वो पुरानी लूम्स तो नहीं है जो, यानी कोई 19 सेंचुरी की जो लूमें हैं वो तो नहीं है. जब तक आप अपनी लूम्स को अपडेट नहीं करेंगे, अपग्रेड नहीं करेंगे, आप वो क्वालिटी प्रोड्यूस नहीं करेंगे जो वर्ल्ड स्टैंडर्ड को मीट करेंगे.
1: तो टाइम फॉर ब्रेक, फिर हम इस डिस्कशन को कंटिन्यू करते हैं ब्रेक के बाद.